0: अबा तू केस अरे माटी रोज गीत गायो बाईर कोनी गीत गायो बाईर तो को मन बुड़का बसा रेर छ अरे सामल कान भरन बाई कुछ को कहीं लागत छ
1: रोज खर्च।